0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षीको असहमतिका माझ संवैधानिक परिषदद्वारा मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस, यसले न्यायपालिकामा कस्तो असर पार्ला?
1: पार्टीहरूलाई के मेसेज जाने भयो भनेदेखि हाम्रै पार्टीको मान्छे चाहिँ प्रधान न्यायाधीश हुन्छ भन्ने चाहिँ ग्यारेन्टी छैन है भन्ने मेसेज जाने।
0: हुन्डीबाट पैसा नपठाउन सरकारद्वारा सचेत, औपचारिक माध्यम रोज्न कसरी प्रोत्साहन हुन सक्छ?
2: मोबाइल ल्याओस् अथवा टिभी ल्याओस् के ल्याओस् मतलब सर्टेन पर्सेन्टेज उसले फर्मल्ली चाहिँ पठाएछ भनेदेखि यहाँ चाहिँ हामी भन्दा छुट्टी त्यो चाहिँ गरिदिने भनेदेखि आउँछ।
0: अनि सिरियाबाट फर्किएका आइएससँग सम्बन्ध भएका तीनजना महिला अस्ट्रेलियामा पक्राउ। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अस्ट्रेलियाको प्रहरीले जिहादी समूह इस्लामिक स्टेटसँग सम्बन्ध देखिएका तीनजना महिलालाई स्वदेश फर्कने क्रममा पक्राउ गरिएको जनाएको छ। ती तीनजना अस्ट्रेलियन नागरिकहरू 3 वर्ष सिरियामा थुनामा बसेका थिए। उनीहरू आफ्ना कैयौं बालबालिका सहित अस्ट्रेलिया फर्कने क्रममा पक्राउ परेका हुन्। उनीहरूसँगै सिरियाबाट फर्किएकी अर्की एक महिलालाई भने पक्राउ गरिएको छैन। मेलबर्न विमानस्थलबाट बीबीसीका सिमोन एटकिन्सन भन्छन्, प्रहरीले सिडनी विमानस्थलबाट पक्राउ परेकी 32 वर्षकी महिला आतंकवादी संगठनको सदस्य भएको बताएको छ। उनी अस्ट्रेलियाले जान प्रतिबन्ध लगाएको सिरिया पुगेकी थिइन्। अस्ट्रेलियामा आइएस समूह आबद्ध व्यक्ति फर्किएको विषयमा राजनीतिक विरोध भए पनि कतिपयले आफ्ना अभिभावकको गतिविधिका कारण बालबालिकामाथि सजाय हुन नहुने बताएका छन्। 6 वर्षदेखि किशोर अवस्थासम्मका उनीहरूका बालबच्चालाई मनोवैज्ञानिक परामर्श दिनुका साथै कट्टरपन्थी भावना रहे नरहेको परीक्षण गरिने बताइएको छ। हान्टा भाइरस फैलिएको एक पानीजहाजमा संक्रमण पुष्टि हुनुअघि यात्रा गरेका मानिसहरूको स्वास्थ्य अधिकारीहरूले खोजी सुरु गरेका छन्। उनीहरूसँग सम्पर्कमा रहेका मानिसहरूको पनि पहिचान सुरु गरिएको बताइएको छ। संक्रमण फैलिएको पुष्टि हुनुअघि द नेदरल्याण्डसको स्वामित्वमा रहेको एमबी होन्डियस क्रुजबाट दक्षिण एटलान्टिकको सेन्ट हेलेनमा 30 जना यात्रु उत्रिएका थिए, जसमध्येकी एकजना डच महिलाको केही समयपछि मृत्यु भएको थियो। अन्य 2 जनाको पानी जहाजमै मृत्यु भएको थियो। जहाजबाट कैयौं यात्रुहरूलाई उद्धार गरेर सघन उपचार केन्द्रहरूमा राखिएको छ। उक्त क्रुज स्पेनको केनेरी आइल्याण्डको बन्दरगाहमा पुगेर रोकिने बताइएको छ। चीनको एक सैनिक अदालतले देशका 2 जना पूर्व रक्षा मन्त्रीहरूलाई भ्रष्टाचारको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको सरकारी संचार माध्यमले जनाएको छ। तर उक्त सजाय कम्तीमा 2 वर्षसम्म कार्यान्वयन नहुने बताइएको छ। भ्रष्टाचारमा दोषी ठहर भएका पूर्व रक्षा मन्त्रीहरू वे फङ्क र ली साङपु 2 वर्ष अघि नै अनुशासन उल्लङ्घनको आरोपमा कम्युनिस्ट पार्टीबाट निष्कासित भएका थिए। 2 वर्षसम्म कुनै अर्को अपराधमा संलग्न नभए दुवै पूर्व रक्षा मन्त्रीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय आजीवन कारावासमा परिणत हुनेछ। इरान युद्ध अन्त्यका विषयमा वाशिङटनले अघि सारेको प्रस्तावमा आज तेहरानले जवाब पठाउने आशा गरिएको छ। अमेरिका र इरान दुवैतर्फका संकेतहरू मिश्रित छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानसँग आफ्नो प्रशासनको निकै राम्रो कुराकानी भएको बताएका थिए। तर इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी कदमले कूटनीतिलाई धम्की र प्रतिबन्धतर्फ मोडेको टिप्पणी गरेका छन्। इरानले आफूमाथि शत्रुतापूर्ण कारवाही नदोहोरिने सुनिश्चितता खोजेको छ। वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानका स्रोतहरूले इरानले जवाफ पठाउने सम्भावना रहेको बताएका छन्। र नेदरल्याण्डसको ठूलो सामुद्रिक ढुवानीकर्ता मेर्सका प्रमुख कार्यकारीले इरान युद्धका कारण आकाशिएको ढुवानी खर्च आफ्नो कम्पनीले अब उपभोक्ताहरूबाट पनि असुल्न थालेको बताएका छन्। मेर्सका अधिकारीले इन्धनको मूल्य वृद्धिका कारण आफ्नो कम्पनीको मासिक खर्च 50 करोड अमेरिकी डलर भन्दा धेरैले बढेको उल्लेख गरेका छन्। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई नियुक्त गर्ने सिफारिस गरेको छ। परिषदका एकजना सदस्यका अनुसार राष्ट्रसभाका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेताले रोलक्रम मिचिने भन्दै सो निर्णयमा असहमति प्रकट गरेका थिए। वरिष्ठता क्रम अनुसार हाल कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहित 6 जना न्यायाधीशलाई प्रधान न्यायाधीश नियुक्तिका निम्ति यसअघि न्याय परिषदले अघि सारेको थियो। उक्त सूचीमा अगाडि रहेकी मल्लको साटो परिषदले शर्मालाई छानेको हो। एक रिपोर्ट। साझा सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले आगामी प्रधान न्यायाधीशका रूपमा शर्माको सिफारिस गरेसँगै यसबाट केही समय यता देखा पर्दै आएको वरिष्ठ न्यायाधीश नियुक्त हुने अभ्यासमा क्रमभङ्ग भएको टिप्पणी गरिएका छन्।
3: आजको बैठकमा प्रधानमन्त्रीका साथै सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी उपस्थित थिए। तीमध्ये दाहाल र आङदेम्बेले सिफारिसबारे असहमति प्रकट गरेको एकजना सदस्यले बीबीसीलाई बताएका छन्। यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 अनुसार परिषदको अध्यक्षका हैसियतमा प्रधानमन्त्री र अन्य दुई सदस्यले गरेको निर्णय परिषदको निर्णय मानिने गरी ऐन संशोधन गरिएको थियो। परिषदले सिफारिस गरेको व्यक्तिलाई अब संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि नयाँ प्रधान न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ। यसरी वरिष्ठताको रोलक्रम मिचिएर परिषदले सिफारिस गरेको कार्य नेपालको न्यायिक इतिहासमा कस्तो हो भनेर हामीले वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सोधेका छौँ।
1: अब यो रोलक्रम मिच्ने कुरा चाहिँ के हो भनेदेखि चाहिँ यो पहिलादेखि पनि त्यो भएर आएकै हो होइन, तर 72 सालको नेपालको संविधान आइसकेपछि चाहिँ संवैधानिक अभ्यास सुरु भएको हो। त्यो अभ्यास भनेको के हो भनेदेखि चाहिँ सिनियोरिटीमा जाने चिफ जस्टिसको चाहिँ पूर्वानुमान पहिल्यैदेखि गर्न सक्ने त्यो अभ्यास चाहिँ सुरु भएको हो। त्यो अभ्यासको क्रममा चाहिँ एकपटक चाहिँ के भएको थियो भनेदेखि चाहिँ एमालेकै पालामा दीपकराज जोशी चाहिँ सिनियोरिटी वाइज चिफ हुनुपर्ने थियो, उहाँलाई संवैधानिक परिषदले सिफारिस गर्यो, तर पछि गएर सुनवाईको क्रममा चाहिँ पार्लियामेन्टको सुनवाई समितिले चाहिँ उसलाई रिजेक्ट गर्यो। ऊभन्दा जुनियर मान्छे चाहिँ प्रधान न्यायाधीश भयो, उसले चाहिँ उसलाई प्रधान न्यायाधीशमा चाहिँ पार्लियामेन्टले रिजेक्ट गर्यो भनेर चाहिँ उसले राजीनामा चाहिँ दिएन। त्यो बाहेक चाहिँ 2072 सालको संविधान आइसकेपछि चाहिँ यो सिनियोरिटीको आधारमा प्रधान न्यायाधीश हुनेलाई चाहिँ मुख्य काम चाहिँ यो पहिलोचोटि भएको।
4: अब यसले के असर पर्छ तपाईँले के देख्नुहुन्छ?
1: संविधानमा यो सिनियोरिटीमै जानुपर्छ बाध्यता कतै पनि छैन, लेखेको छैन। यो संविधानमा नलेखेको कुरा कतिपय कुरा चाहिँ कन्स्टिट्युसनल प्र्याक्टिस कन्भेन्सनको रूपमा चाहिँ डेभलप गर्ने चलन हुन्छ कि, तर अब यो अभ्यासलाई झट्का चाहिँ पुगेको छ यसपालि चाहिँ होइन। अब यो झट्का पुग्नुको पछाडि मुख्य कारण के हो भनेदेखि चाहिँ दुई पटक नियुक्ति हुन्छ, एउटा सर्वोच्च अदालतको न्यायाधीशको रूपमा नियुक्ति हुन्छ अनि त्यसपछि ती न्यायाधीशहरू मध्ये फेरि एकजनालाई चाहिँ प्रधान न्यायाधीशको रूपमा नियुक्ति हुन्छ होइन। यो सिनियोरिटीले गर्दाखेरि चाहिँ एउटा प्रेडिक्टेबिलिटी होस् र यो पार्टीहरूलाई चाहिँ चाकरी गरेर नहिँडोस्, मलाई बनाइदेऊ भनेर सबै चाहिँ पार्टीको नेताहरूमा चाहिँ चाकरी गर्न नजाओस् भनेर इन्डिपेन्डेन्स अफ जुडिसियरी बरकरार राख्नलाई चाहिँ सिनियोरिटीको अभ्यास चाहिँ सुरु गरे हो। तर पार्टीहरूले त्यसलाई के गरिदियो भनेदेखि चाहिँ त्यो सिनियोरिटीको अभ्यास छ, त्यसको जुन चाहिँ राम्रो उद्देश्य छ त्यो उद्देश्यलाई चाहिँ विकसित हुने गरिकन चाहिँ नियुक्तिको बेला नै उनीहरूले पार्टीहरूले आफ्नो आफ्नो क्यान्डिडेटलाई उमेरको आधारमा चाहिँ पछि प्रधान न्यायाधीश हुने सुनिश्चित हुने गरिकन जन्मदिनको आधारमा चाहिँ नियुक्ति गर्न थाले होला। अहिलेको राष्ट्रपतिको आरोप के छ भनेदेखि चाहिँ सिनियर जजेसहरू सबै प्राय जस्तो सिनियर जजेसहरू चाहिँ पार्टीको केडरहरूबाट आएको छ र सक्रिय सदस्यहरू इलेक्सन लडिसकेकाहरू पार्टीको अर्गनाइजेसनभित्र पनि पदमा बसिसकेका त्यस्ताहरू भएको कारणले गर्दाखेरि राष्ट्रपतिले पुरानो दलहरूले जे जति कामहरू गरेका थिए ती सबै कुराहरूलाई रिकन्स्ट्रक्ट भन्छौँ नि अङ्ग्रेजीमा, राष्ट्रपतिले हरेक दृष्टिकोणबाट चाहिँ पुरानो दलहरूले सुरु गरेको कुराहरूलाई रिकन्स्ट्रक्ट गरिरहेको छ, उनीहरूले यसलाई सुधार गरेको भन्नुहुन्छ। अब यसले सुधार गर्ने उद्देश्यले रिकन्स्ट्रक्ट गरे पनि यसको परिणाम पछि के आउँछ अब हामीले हेर्नै पर्छ।
4: एउटा जोखिम चाहिँ पछि प्रधान न्यायाधीश हुनलाई फेरि सरकारको पार्टी सत्ताधारी पार्टीले रिझाउनु पर्ने खालको अवस्था सिर्जना हुने भयो,
1: त्यो अवस्था सिर्जना हुने भयो। तर यसले एउटा पोजिटिभ रिजल्ट चाहिँ के ल्याउँछ भनेदेखि पार्टीहरूलाई के मेसेज जाने भयो भनेदेखि चाहिँ अहिले नै हाम्रो केडरलाई चाहिँ जन्मनीतिको आधारमा नियुक्ति गराएर पठाए पनि हाम्रै पार्टीको मान्छे चाहिँ प्रधान न्यायाधीश हुन्छ भन्ने चाहिँ ग्यारेन्टी छैन है भन्ने कुरो चाहिँ मेसेज जाने।
3: उनी थिए वरिष्ठ अधिवक्ता पूर्णमान साके। अब अर्को प्रसंग, सरकारले विदेश स्थित केही नियोग मार्फत नेपालीहरूलाई हुन्डीबाट पैसा पठाउने कार्य नगर्न सचेत गराएको छ। इजरायल र साइप्रसबाट हुन्डी मार्फत नेपालमा रेमिटेन्स नपठाउन इजरायल स्थित दूतावासले बुधबार अनुरोध गरेपछि उक्त अवैध कारोबार फेरि चर्चामा आएको छ। तर यसको नियन्त्रण गर्न कस्ता चुनौती बाँकी छन्? यो प्रश्न साथी गनी अन्सारले सोधेका छन् अर्थविद पोषराज पाण्डेलाई।

0: स्ट्रङली गर्न नसक्ने हो भनेदेखि जुन चाहिँ माइग्रेन्ट वर्करहरू हुने अब उनीहरूले त्यो गर्नमै इन्सेन्टिभ चाहिँ उनीहरूलाई हुन्छ क्या, त्यतापट्टि हामी कन्ट्रोल गर्न सक्दैनौँ हगे। अब यो नेपालभित्रको त्यो फ्लो नि त्यसलाई चाहिँ अब हामी कन्ट्रोल गर्नुपर्ने हुन्छ। यिनीहरूको के अरे मनी ट्रान्सफर उनीहरूको चाहिँ ट्रान्जेक्सनलाई क्लोजली मोनिटर गर्ने भएको उपायमा देख्थ्यो नि त, त्यो एउटा स्टेटमेन्टले चाहिँ खासै त्यति फरक चाहिँ पार्दैन भने आउनु
1: भनिदिँदैमा बन्द गर्छन् मान्छे भन्ने छैन
0: छैन छैन भनेको इन्सेन्टिभ नै कम हुनु पर्यो के। अब त्यसले गर्दाखेरि कसरी कम हुन्छ भन्दाखेरि त अब मेन एक्टर त हाम्रो मनी ट्रान्सफरवालै भइगए, अब उनीहरूलाई नै एकदमै क्लोजली मोनिटर गर्ने र पेनालाइज गर्ने बाहेक अरू उपाय चाहिँ म देख्दिनँ है।
1: जसले त्यसरी पठाउँछन् त्यो च्यानल मार्फत उनीहरूको पनि सकेसम्म हाम्रो अलिकति पैसा जोगियोस् भनेर तर्क हुँदो रहेछ, नाम खुलाएनन् तर त्यस्तो तर्क
0: पठाउनेको दुईवटा। अब जस्तो यता घरतिर भन्यो भनेदेखि ट्रान्सफरकै जुन चाहिँ कस्ट हो नि त्यो कस्ट नै परेन हगि, यतातिर फर्मल च्यानलबाट बढाउँदाखेरि त अलिकति कस्ट पर्छ नि त, त्यो ग्लोबली भन्यो भने त तपाईँको अब त्यो एसडिजीमै के अरे 3% झार्ने भनेर भनिहाल्छ।
1: अनि त्यसलाई कुनै हिसाबले सम्बोधन गर्न सकिन्छ इन्करेज गर्नका लागि ताकि उनीहरूले फर्मल च्यानल नै रोजुन भनेर,
0: कि त अब त्यसको त्यो कस्ट पनि उनीहरूको कम चाहिँ गर्नु चाहिँ पर्यो है, नत्र भनेदेखि जसले त्यो फर्मल च्यानलबाट पठाउँछ नि जस्तो फर एक्जाम्पल खोल्नु त कसैले 5,00,000 चाहिँ फर्मल च्यानलबाट पठायो भनेदेखि 10% नै उनीहरू फर्केर आउँदाखेरि त्यो जे ल्याए पनि उसले भन्सार नलाग्ने
1: त्यस्ता केही कुराहरू
0: स्टेटमेन्ट दिएर चाहिँ हुँदैन हगि। उनीहरूलाई त्यसरी चाहिँ नि मोबाइल ल्याओस् अथवा टिभी ल्याओस् के ल्याओस् जे ल्याओस् नि मतलब 10% उसले फर्मल्ली चाहिँ पठाएको छ भनेदेखि यहाँ चाहिँ हामी भन्सार छुट दिन्छौँ, त्यो चाहिँ गरिदिनु भनेदेखि आउँछ के अरे म यतिको इन्टाइटल चाहिँ छु है भन्सारमा ऊ गर्ने भने चाहिँ त्यति हुने बित्तिकै धेरै नै त्यस्तै इन्सेन्टिभाइज गर्न सक्यो भनेदेखि चाहिँ फर्मलमा ल्याउन सकिन्छ हगि।
2: उनी थिए अर्थविद पोषराज पाण्डे साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, इस्लामिक स्टेट समूह आइएससँग सम्बन्ध भएका 3 महिला सिरियामा वर्षौं हिरासतमा बिताएर फर्कने क्रममा अस्ट्रेलियामा पक्राउ परेका छन्। ती सबै अस्ट्रेलियाका नागरिक हुन्। प्रहरीले उनीहरूमध्ये 2 मेलबर्न आइपुग्दा पक्राउ गरेको बताएको छ भने तेस्री महिला सिडनीमा अवतरण गरेपछि पक्राउ परेकी थिइन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: सिरियाबाट सँगै फर्किएकी 4 महिला र उनीहरू सँगै रहेका 9 बालबालिका भने पक्राउ परेनन्। अस्ट्रेलियामा यतिखेर ती महिलाहरू चर्को राजनीतिक बहसको विषय बनेका छन्। करिब 6 माथि र किशोरावस्थासम्मको उमेरका रहेको ठानिएका बालबालिकाहरूलाई भने मनोवैज्ञानिक सहायता दिइनेछ र उनीहरूमा हुन सक्ने सम्भावित कट्टरपन्थी भावको मूल्याङ्कन गरिनेछ। सन् 2019 कथित इस्लामिक स्टेट क्यालिफेटको अन्त्य भएको थियो। त्यस्तोमा अस्ट्रेलिया सिरियाबाट आफ्ना नागरिक र उनीहरूका साना सन्तानहरू कसरी फिर्ता गर्ने भन्ने कुरामा चर्को बहसमा रहेको देशमध्येमा पर्छ। मानवाधिकार समूहहरूले भनेका छन् त्यहाँ रहेका 10,000 विदेशीमध्ये धेरैजसो 18 मुनिका छन्। उनीहरूलाई सिरियाभरिका विभिन्न आइएस शिविरहरूमा कठोर र कमजोर अवस्थामा राखिएको थियो।
2: त्यो रिपोर्ट प्रस्तुत गर्दै थिए अशोक दाहाल। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।